0: आप सुन रहे हैं FM 92.6 UCP की दुनिया।
1: सामईन, वक्फे के बाद एक बार फिर खुशामदीद। अबू तालिब बनी हाशिम और बनी मुतलिब को जमा करते हैं। हालात की रफ्तार बदल चुकी थी, गर्दोपेश के माहौल में फर्क आ चुका था, लेकिन अबू तालिब के अंदेशे बरकरार थे। इन्हें मुशरिकीन की तरफ से अपने भतीजे के मुतालिक बराबर खतरा महसूस हो रहा था। वो पिछले वाकयात पर बराबर गौर कर रहे थे। मुशरिकीन ने इन्हें मुकाबला आरई की धमकी दी थी, फिर इनके भतीजे को अमारा बिन वलीद के एवज हासिल करके कत्ल करने के लिए सौदेबाजी की कोशिश की थी। अबू जहल एक भारी पत्थर लेकर इनके भतीजे का सर कुचलने उठा था। उकबा बिन अबी मोईत ने चादर लपेटकर गला घोंटने और मार डालने की कोशिश की थी। खताब का बेटा तलवार लेकर इनका काम तमाम करने निकला था। अबू तालिब इन वाकयात पर गौर करते तो इन्हें एक ऐसे संगीन खतरे की बू महसूस होती जिससे इनका दिल कांप उठता। इन्हें यकीन हो चुका था कि मुशरिकीन इनका अहद तोड़ने और इनके भतीजे को कत्ल करने का तहैया कर चुके हैं, और इन हालात में खुदा न खास्ता अगर कोई मुशरिक अचानक आप पर टूट पड़ा तो हमजा रजी अल्लाह तआला अन्हु या उमर रजी अल्लाह तआला अन्हु या कोई और शख्स क्या काम दे सकेगा। अबू तालिब के नज़दीक ये बात यकीनी थी और बहरहाल सही भी थी, क्योंकि मुशरिकीन एलानिया रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम के कत्ल का फैसला कर चुके थे, और इनके इसी फैसले की तरफ अल्लाह ताला के इस कौल में इशारा है, अगर इन्होंने एक बात का तहैया कर रखा है तो हम भी तहैया किए हुए हैं। अब सवाल ये था कि इन हालात में अबू तालिब को क्या करना चाहिए। इन्होंने जब ये देखा कि कुरैश हर जानिब से इनके भतीजे की मुखालफत पर तुल पड़े हैं, तो इन्होंने अपने जदे आला अब्द मनाफ के दो साजादों हाशिम और मुतलिब से वजूद में आने वाले खानदानों को जमा किया और इन्हें दावत दी कि अब तक वो अपने भतीजे की हिफाजत और हिमायत का जो काम तन्हा अंजाम देते रहे हैं, अब इसे सब मिलकर अंजाम दें। अबू तालिब की ये बात अरबी हमियत की पेश नज़र इन दोनों खानदानों के सारे मुस्लिम और काफिर अफराद ने कबूल की। अलबत्ता सिर्फ अबू तालिब का भाई अबू लहब एक ऐसा फ़र्द था जिसने उसे मंजूर न किया और सारे ख़ानदान से अलग होकर मुशरिकीन कुरैश से जा मिला और उनका साथ दिया। सिर्फ 4 हफ्ते या इससे भी कम मुद्दत में मुशरिकीन को 4 बड़े-बड़े धचके लग चुके थे, यानी हजरत हमजा रजी अल्लाह तआला अन्हु ने इस्लाम कबूल किया, फिर हजरत उमर रजी अल्लाह तआला अन्हु मुसलमान हुए, फिर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने इनकी पेशकश या सौदेबाजी मुस्तरद की, फिर कबीला बनी हाशिम और बनी मुतलब के सारे ही मुस्लिम काफिर अफराद ने एक होकर नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की हिफाजत का अहदो पैमान किया। इससे मुशरिकीन चकरा गए, और इन्हें चकराना ही चाहिए था, क्योंकि इनकी समझ में आ गया कि अगर इन्होंने नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के कत्ल का इकदाम किया तो आपकी हिफाजत में मक्का की वादी मुशरिकीन के खून से लालाजार हो जाएगी, बल्कि मुमकिन है कि इनका मुकम्मल सफाया ही हो जाए। इसलिए इन्होंने कत्ल का मंसूबा छोड़कर जुल्म की एक और राह तजवीज़ की, जो इनकी अब तक की तमाम जालमाना कार्रवाइयों से ज़्यादा संगीन थी। इस तजवीज़ के मुताबिक मुशरिकीन वादी मुहस्सब में खैफ बनी कनाना के अंदर जमा हुए और आपस में बनी हाशिम और बनी मुतलिब के खिलाफ ये अहदो पैमान किया कि ना इनसे शादी ब्याह करेंगे, न खरीदो फरोख्त करेंगे, ना इनके साथ उठे बैठेंगे, ना इनसे मेल जोल रखेंगे, ना इनके घरों में जाएंगे, ना इनसे बातचीत करेंगे, जब तक के वो रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम को कत्ल करने के लिए इनके हवाले ना कर दें। मुशरिकीन ने इस बायकॉट की दस्तावेज के तौर पर एक सहीफा लिखा जिसमें इस बात का अहदो पैमान किया गया था कि वो बनी हाशिम की तरफ से कभी भी किसी सुलह की पेशकश कबूल ना करेंगे, ना इनके साथ किसी तरह की मुरव्वत बरतेंगे, जब तक के वो रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम को कत्ल करने के लिए मुशरिकीन के हवाले ना कर दें। इब्ने कैम कहते हैं कि कहा जाता है कि ये सहीफा मंसूर बिन अक्रमा बिन आमिर बिन हाशिम ने लिखा था, اور بعض کے نزدیک نظر بن حارث نے لکھا تھا، لیکن صحیح بات یہ ہے کہ لکھنے والا بغیث بن عامر بن ہاشم تھا۔ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے اس پر بد دعا کی اور اس کا ہاتھ شل ہو گیا۔ بہرحال یہ عہد و پیمان طے پا گیا اور صحیفہ خانہ کعبہ کے اندر لٹکا دیا گیا۔ اس کے نتیجے میں ابو لہب کے سوا بنی ہاشم اور بنی مطلب کے سارے افراد، خواہ مسلمان رہے ہوں یا کافر، سمٹ سمٹا کر شیب ابی طالب میں ہی رہ گئے۔ یہ نبی پاک صلی اللہ علیہ وآلہ وسلم کی بعثت کے ساتویں سال محرم کی چاند رات کا واقعہ ہے۔ 3 سال شیب ابی طالب نے۔ اس بائیکاٹ کے نتیجے میں حالات نہایت سنگین ہو گئے۔ غلے اور روزمرہ کے سامان کی آمد بند ہو گئی، کیونکہ مکے میں جو غلہ یا فروختنی سامان آتا تھا اسے مشرکین لپک کر خرید لیتے تھے، اس لیے محصورین کی حالت نہایت پتلی ہو گئی۔ انہیں پتے اور چمڑے کھانے پڑے۔ فاقہ کشی کا حال یہ تھا کہ بھوک سے بلکتے ہوئے بچوں اور عورتوں کی آوازیں گھاٹی کے باہر سنائی پڑتی تھی۔ ان کے پاس بمشکل ہی کوئی چیز پہنچ پاتی تھی، وہ بھی پسے پردہ۔ وہ لوگ حرمت والے مہینوں کے علاوہ باقی ایام میں اشیاء ضرورت کی خرید کے لیے گھاٹی سے باہر نکلتے بھی نہ تھے۔ وہ اگرچہ قافلوں سے سامان خرید سکتے تھے جو باہر سے مکہ آتے تھے، لیکن ان کے سامان کے دام بھی مکے والے اس قدر بڑھا کر خریدنے کے لیے تیار ہو جاتے تھے کہ محصورین کے لیے کچھ خریدنا مشکل ہو جاتا تھا۔ حکیم بن حزام، جو حضرت خدیجہ رضی اللہ تعالی عنہا کا بھتیجا تھا، کبھی کبھی اپنی پھوپھی کے لیے گیہوں بھجوا دیتا تھا۔ ایک بار ابو جہل سے سابقہ پڑ گیا، وہ غلہ روکنے پر اڑ گیا، لیکن ابو البختری نے مداخلت کی اور اسے اپنی پھوپھی کے پاس گیہوں بھجوانے دیا۔ ادھر ابو طالب کو رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے بارے میں برابر خطرہ لگا رہتا تھا، اس لیے جب لوگ اپنے اپنے بستروں پر جاتے تو وہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم سے کہتے کہ تم اپنے بستر پر سو رہو۔ مقصد یہ ہوتا کہ اگر کوئی شخص آپ صلی اللہ علیہ وآلہ وسلم کو قتل کرنے کی نیت رکھتا ہو تو دیکھ لے کہ آپ صلی اللہ علیہ وآلہ وسلم کہاں سو رہے ہیں۔ پھر جب لوگ سو جاتے تو ابو طالب آپ صلی اللہ علیہ وآلہ وسلم کی جگہ بدل دیتے، یعنی اپنے بیٹوں، بھائیوں یا بھتیجوں میں سے کسی کو رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے بستر پر سلا دیتے اور رسول اللہ صلی اللہ علیہ وآلہ وسلم سے کہتے کہ تم اس کے بستر پر چلے جاؤ۔ اس محصوری کے باوجود رسول اللہ صلی اللہ علیہ وآلہ وسلم اور دوسرے مسلمان حج کے ایام میں باہر نکلتے تھے اور حج کے لیے آنے والوں سے مل کر انہیں اسلام کی دعوت دیتے تھے۔ اس موقع پر ابو لہب کی جو حرکات ہوا کرتی تھی اس کا ذکر پچھلی نشستوں میں ہو چکا ہے۔ سامعین، وقت کی کمی کے باعث اپنے اس سلسلے کو ہم یہیں پر برخاست کریں گے۔ آپ سے انشاءاللہ ملاقات ہوگی اگلی نشست میں۔ اس کے ساتھ ہی قاسم بھٹی کو دیجیے اجازت۔ اللہ نگہبان۔

0: नंबर वन रेडियो स्टेशन FM 92.6 यूसीपी की दुनिया, यूसीपी की दुनिया।
1: सूफी सिंग्स हू दैट विच इज दैट विच वॉज दैट विच विल बी
2: مسلمانی که داند رمز دین را نساید پیش غیر الله جبین را اگر گردون به کام او نگردد به کام خود بگرداند زمین را این رادیو FM 92.6 است بشنوید جهان UCP
3: ایک نیا انداز
2: ایک
3: نئی سوچ एक नई पहचान
4: एक नई लगन
3: यूसीपी में है हर फैकल्टी की अपनी एक अलग पहचान
4: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिबे इल्म के किरदार से
3: और जहां बातें हो मुस्तकबिल की मालूमात की और बहस व तकरार हो आने वाले वक्त की
4: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में UCP नंबर वन
3: जब मिलती है लगन
4: मेहनत
3: कामयाबी और खुलूस
4: तो बनती है
3: यूसीपी की दुनिया
4: आप सुन रहे हैं FM 92.6
3: सुनते रहिए
5: अस्सलाम वालेकुम आप सुन रहे हैं FM 92.6 यूसीपी की दुनिया मैं डॉक्टर अवैस शफीक एसोसिएट प्रोफेसर डिपार्टमेंट ऑफ सिविल इंजीनियरिंग आप लोगों से मुखातिब हूँ आज मेरे साथ मौजूद हैं डॉक्टर फिजान शफीक जो कि असिस्टेंट प्रोफेसर है यूनिवर्सिटी ऑफ मिजूरी USA में हमारा आज का टॉपिक सिविल इंजीनियरिंग के मुतालिक है एंड वी विल बी डिस्कसिंग अ लॉट ऑफ द फील्ड्स ऑफ सिविल इंजीनियरिंग एंड द प्रॉस्पेक्ट्स दैट आर प्रेजेंट फॉर द सिविल इंजीनियरिंग स्टूडेंट्स तो इसको अगर हम शुरुआत करें तो सिविल इंजीनियरिंग है क्या जी डॉक्टर फिजान आप इस पर अगर कुछ रोशनी डालें
6: सिविल इंजीनियरिंग एक बहुत बहुत वसी फील्ड है और सिविल इंजीनियरिंग को आम तौर पर समझा जाता है कि शायद ये बिल्डिंग्स बनाने का नाम है या सड़कें बनाने का नाम है लेकिन अगर हम इसकी वसत में जाएं इसको इसकी फाउंडेशंस में देखें तो सिविल इंजीनियरिंग हर चीज़ में इम्प्लीमेंट हो रही है अगर हम स्ट्रक्चर्स की बात करें तो स्ट्रक्चर्स सिर्फ बिल्डिंग्स नहीं होते बल्कि फोर्सेज हर जगह काम कर रही होती हैं और एक सिविल इंजीनियर के लिए हर किस्म की फोर्सेस को समझना ज़रूरी है इसी तरह पानी किस तरह से काम करता है हाइड्रोलिक्स इंजीनियरिंग उसमें इन्वॉल्व हो जाती है इसी तरह ज़मीन के अंदर जियोटेक्निकल इंजीनियरिंग इन्वॉल्व हो जाती है तो हम देखें तो शायद ही कोई और इंजीनियरिंग हो जिसमें इतनी वसत हो जो सिविल इंजीनियरिंग में है जैसे इलेक्ट्रिकल या मैकेनिकल इंजीनियरिंग जो दो बहुत कॉमन इंजीनियरिंग की फील्ड्स हैं उनकी अगर आप वसत देखें वो इतनी नहीं होगी जितनी सिविल इंजीनियरिंग की होगी तो मेरे ख्याल में सिविल इंजीनियरिंग को मदर ऑफ ऑल इंजीनियरिंग्स कहते हैं और बिल्कुल ठीक कहते हैं क्योंकि सिविल इंजीनियरिंग वाकई एप्लीकेशन के हिसाब से सबसे बड़ी इंजीनियरिंग की फील्ड है
5: जी आपने बिल्कुल दुरुस्त फरमाया यहाँ पर मैं अपने सामीन को बताता चलूँ कि सिविल इंजीनियरिंग की मुख्तलिफ ब्रांचेज हैं जिनमें ट्रांसपोर्टेशन इंजीनियरिंग स्ट्रक्चरल इंजीनियरिंग हाइड्रोलिक्स इंजीनियरिंग जियोटेक्निकल इंजीनियरिंग और उसके बाद कंस्ट्रक्शन इंजीनियरिंग एंड वैल्यू एडिड इंजीनियरिंग भी आ जाते हैं UCP में डिपार्टमेंट ऑफ सिविल इंजीनियरिंग BSc सिविल इंजीनियरिंग प्रोग्राम ऑफर करता है इसके अलावा हम MSc सिविल इंजीनियरिंग और PhD इन सिविल इंजीनियरिंग भी ऑफर करते हैं इसके अलावा फ्रॉम नाउ ऑन हम लोग एक नया प्रोग्राम शुरू कर रहे हैं दैट इज़ BSc इन कंस्ट्रक्शन मैनेजमेंट कंस्ट्रक्शन मैनेजमेंट और डॉक्टर फिजान आप तो गालबन प्रोजेक्ट मैनेजमेंट में MS कर चुके हैं तो इसके मुतालिक ज़रा मुझे बताइएगा क्या आप कैसा फील्ड है
6: जी बिल्कुल जब मैं UET लाहौर में पढ़ रहा था तो वहाँ पर सिर्फ तीन ही फील्ड्स थी इंजीनियरिंग की एक स्ट्रक्चरल इंजीनियरिंग जियोटेक्निकल इंजीनियरिंग और हाइड्रोलिक्स इंजीनियरिंग लेकिन मेरा इंटरेस्ट था प्रोजेक्ट मैनेजमेंट साइड पर तो उसके लिए मैंने मास्टर्स ऑफ इंजीनियरिंग मैनेजमेंट किया और फिर PhD की अमेरिका से कंस्ट्रक्शन मैनेजमेंट में तो ये एक ऐसी फील्ड है जिसका अनफॉर्चुनेटली पाकिस्तान में इतना ज़्यादा अवेयरनेस नहीं है इसकी लेकिन आप ये स्टैट्स देखें तो हैरानगी वाली बात यह है कि हमारे जो सिविल इंजीनियरिंग के ग्रेजुएट्स होते हैं जो 4 साल की इंजीनियरिंग करते हैं वो पास आउट होने के बाद 70-80% कंस्ट्रक्शन मैनेजमेंट की जॉब करते हैं और सिर्फ 20-30% ऐसे होते हैं जो कि اسپیشلائزڈ انجینئرنگ کی فیلڈس میں جاتے ہیں اور ان کا ڈیزائن کرتے ہیں. تو یہ بہت بڑا ایک گیپ ہے ہمارے ہاں کہ ہم کنسٹرکشن مینجمنٹ کو اس طرح سے پڑھاتے نہیں. ایک تو الگ ڈگری ایگزسٹ نہیں کرتی اور اس کے علاوہ سول انجینئرنگ کے کریکولم میں بھی کنسٹرکشن مینجمنٹ کے کورسز اتنے زیادہ نہیں پڑھائے جاتے جتنے وہ اپلائی ہو رہے ہیں فیلڈ کے اندر. تو یہ بہت اچھا اسٹیپ ہے یو سی پی کا کہ انہوں نے کنسٹرکشن مینجمنٹ کی ڈگری کا سوچا اور اس میں ڈیفینیٹلی ان کو کامیابی ہوگی بیکاز اس کی ڈیمانڈ بہت زیادہ ہے فیلڈ کے اندر.
5: جی بہت بہت شکریہ. اسی کو آگے لے کے اگر ہم چلیں تو کنسٹرکشن مینجمنٹ نہ صرف پاکستان میں بلکہ پوری دنیا میں بہت بہت امپورٹنٹ فیلڈ ہے, ناٹ اونلی ان دی سول انجینئرنگ. اگر آپ باقی پروجیکٹس کو بھی دیکھیں تو ایون دیئر وی ریکوائر کنسٹرکشن مینجمنٹ اینڈ پروجیکٹ مینجمنٹ اسکلس. یہاں پہ ایک اور بہت امپورٹنٹ چیز آپ لوگوں کو بتاتا چلوں کہ ڈپارٹمنٹ آف سول انجینئرنگ میں بی ایس سی سول انجینئرنگ کے جو پروگرام ہے دیٹ از اکریڈیٹڈ ود پی ایس سی ایٹ لیول 2. اٹ مینس دیٹ اٹ از واشنگٹن ریکارڈ اکریڈیٹڈ ڈگری. اب واشنگٹن ریکارڈ اکریڈیٹڈ ڈگری کا مطلب کیا ہے, اس کا فائدہ کیا ہے, یہ کافی لوگوں کو اس کی معلومات نہیں ہوتی. تو اس پر میں آپ کو مزید کچھ معلومات دیتا چلوں کہ واشنگٹن ایکارڈ ایک انٹرنیشنل ایکارڈ ہے, ایک انٹرنیشنل کنسورشیم ہے مختلف کنٹریز کا جس میں یو ایس, یو کے, آسٹریلیا, جاپان, کوریا اور بہت ساری مختلف یونیورسٹیز بھی آتی ہیں اور پاکستان بھی از اے سگنیٹری آف دیٹ ایکارڈ وایا پی ای سی. اس کا فائدہ یہ ہے کہ اگر آپ ایک واشنگٹن ایکارڈ اکریڈیٹڈ ڈگری حاصل کرتے ہیں تو آپ ان باقی ممالک میں حاصل کرنے والی ڈگری یا جو اسٹوڈنٹس وہاں سے مختلف سول انجینئرنگ کی ڈگری حاصل کر رہے ہیں ان کے ایکویولنٹ ہو جاتے ہیں. سو یو آر کنسیڈرڈ ایکویولنٹ ٹو دیم اینڈ یو کین کمپیٹ ود دیم ان دیئر پرٹیکولر جاب مارکیٹ. کیوں؟ کیونکہ جس طریقے سے جو معلومات جو چیزیں انہوں نے پڑھنی ہیں وہی واشنگٹن ایکارڈ کی سگنیٹری کنٹری پاکستان میں یو سی پی نے بھی پڑھانا ہے, وہی پروگرام لرننگ آؤٹ کمز ہیں جو کہ ہم نے بھی اچیو کرنے اور انہوں نے بھی اچیو کرنے ہیں. دیٹ از وائی وی دی ڈگریز آر کنسیڈر اکویولنٹ اینڈ ونس یو گیٹ دس ڈگری فرام ہیئر یو وڈ بی ایبل ٹو کمپیٹ ود دیم ان دیئر جاب مارکیٹ. اس سے نہ صرف آپ نیشنلی بلکہ انٹرنیشنلی آپ ایک بہت آپ کے پراسپیکٹس بہت بڑھ جاتے ہیں. اور یہاں پہ میں ایک چیز اور بتاتا چلوں کہ جو بچے اس وقت مختلف انجینئرنگ میں انٹر ہونا چاہ رہے ہیں وہ پی سی کی ویب سائٹ ضرور چیک کریں. آیا وہ یونیورسٹی جہاں وہ اپلائی کر رہے ہیں اور وہ پروگرام جہاں وہ اپلائی کرنا چاہ رہے ہیں وہ پی سی سے لیول 2 پہ اکریڈیٹڈ ہے بھی یا نہیں. اگر لیول 2 اکریڈیٹڈ نہیں ہے تو میں آپ کو بتاتا چلوں کہ آپ ایک بہت قیمتی موقع ضائع کریں گے. لیول 2 اکریڈیٹڈ پروگرام میں انڈکٹ ہوں تاکہ آپ کی ڈگری جو ہے وہ واشنگٹن ریکارڈ اکریڈیٹڈ ہو. یہاں پہ ہم اس سے آگے چلتے ہیں اور ڈاکٹر فیضان سے میں اب سوال کروں گا کہ آپ نے باہر سے پڑھا, آپ نے غالباً فل برائٹ اسکالرشپ حاصل کی, تو پاکستانیوں کے لیے فل برائٹ اسکالرشپس کی کیا سکوپ ہے اور اس کو حاصل کرنے کے لیے کیا سٹیپس لینے چاہیے؟
6: بالکل جی, فل برائٹ اسکالرشپ ایک بہت زبردست اسکالرشپ ہے, بڑی پریسٹیجیس اسکالرشپ ہے جس میں آپ فلی فنڈیڈ اسٹڈی کر سکتے ہیں یو ایس کی کسی یونیورسٹی کے اندر اور آپ کے ٹریول, آپ کی لاجنگ, آپ کی ٹویشن ہر چیز کور ہوتی ہے اس کے اندر. اس میں ہر سال پاکستان کے تقریباً 200 کے قریب ماسٹرز اور پی ایچ ڈی کے اسٹوڈنٹس امریکہ جاتے ہیں مختلف یونیورسٹیز میں مختلف اسٹیٹس میں اور وہاں پر اپنی اسٹڈیز کو پرسو کرتے ہیں. انجینئرنگ میں بے تحاشا لوگ فل برائٹ کو پرسو کرتے ہیں اور سول انجینئرنگ اسپیشلی میں بہت کم لوگ اپلائی کرتے ہیں ایز کمپیئر ٹو کمپیوٹر سائنس یا الیکٹریکل انجینئرنگ. تو میں یہ سمجھتا ہوں کہ سول انجینئرنگ میں فل برائٹ حاصل کرنے کے چانسز کافی وسیع ہیں اگر آپ اپنی اپلیکیشن کو ذرا اسٹرانگ کریں, اپنے پراسپیکٹ کو, اپنے پروفائل کو ذرا اسٹرانگ کریں, تو فل برائٹ ایک بہت اچھا موقع ہے امریکہ میں اسٹڈی کرنے کے لیے.
5: جی ڈاکٹر فیضان, آپ سے اسی ٹاپک پہ مزید بات چیت کریں گے لیکن یہاں پہ ہم ایک لیں گے چھوٹی سی بریک. وی ول بی بیک آفٹر دس شارٹ بریک. کیپ لسننگ FM 92.6 UCP.

0: Broadcasting from University Studios, where knowledge is empowerment. This is 92.6.
1: Sufi sings who? That which is, that which was, that which will be.
2: مسلمانی که داند رمز دین را نساید پیش غیر الله جبین را اگر گردون به کام او نگردد به کام خود بگرداند زمین را این رادیو FM 92.6 است بشنوید جهان UCP
3: ایک نیا انداز
4: ایک نئی سوچ
3: एक नई पहचान
4: एक नई लगन
3: यूसीपी में है हर फैकल्टी की अपनी एक अलग पहचान
4: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिब इल्म के किरदार से
3: और जहां बातें हो मुस्तकबिल की मालूमात की और बहस व तकरार हो आने वाले वक्त की
4: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में यूसीपी नंबर वन
3: जब मिलती है लगन
4: मेहनत
3: कामयाबी और खुलूस
4: तो बनती है
3: यूसीपी की दुनिया
4: आप सुन रहे हैं FM 92.6
3: सुनते रहिए
5: अस्सलाम वालेकुम आप सुन रहे हैं FM 92.6 यूसीपी की दुनिया और फैकेलिटी आवर में आज मैं आपकी होस्ट तहसीन रियाज फ्रॉम द फैकेलिटी ऑफ फार्मास्यूटिकल साइंसेज यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब और हमारे आज के गेस्ट हैं एक डेडिकेटेड टीचर एक यंग पैशनेट रिसर्चर डॉक्टर मोहम्मद इमरान साजिद साहब फ्रॉम द एसोसिएट प्रोफेसर फ्रॉम फैकेलिटी ऑफ फार्मास्यूटिकल साइंसेज यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब अस्सलाम वालेकुम सर
6: वालेकुम अस्सलाम तहसीन आपका बहुत शुक्रिया मुझे बहुत खुशी हो रही है कि आपने मुझको दावत दी FM 92.6 पे उम्मीद करता हूँ कि जो कुछ सीखा है उस पर गुफ्तगू करेंगे और ऐसे मौजूदात पे गुफ्तगू करेंगे जिसका हमारी ऑडियंस को सामेईन को सुनकर मजा भी आए
5: जी थैंक यू सो मच सर और डॉक्टर इमरान साजिद जिन्होंने लाहौर के एक छोटे से इलाके इचरा से अपना तालीमी कैरियर्स का स्टार्ट लिया और फिर इन्होंने फुल ब्राइट स्कॉलरशिप विन की और अमेरिका की एक बहुत मशहूर यूनिवर्सिटी चैपमैन यूनिवर्सिटी से इन्होंने PhD अपनी रिसेंटली मुकम्मल की है तो ये प्रोग्राम आज का जो हमारा है ये एक कामयाब एक सक्सेसफुल रिसर्चर की कहानी नहीं होगा बल्कि एक लार्ज विजन की बात करेगा कि पाकिस्तान में रिसर्च को एक टिपिकल एक आम एक रटाइज़म से निकाल के उसको क्रिएटिविटी क्रियोसिटी और कमर्शलाइजेशन की तरफ कैसे लाया जा सकता है तो सर आप ज़रा स्टार्ट अपना इसी तरह बताएं कि आपकी स्टार्ट जो इब्तदाई तालीम थी या इचरा की ज़िंदगी आपकी कैसी थी और कैसे आपने अपनी ज़िंदगी का स्टार्ट किया
6: बहुत शुक्रिया तो मैं बहुत सारे हमारे दोस्त जो कि अमेरिका में हैं मुख्तलिफ ममालिक में हैं पाकिस्तान से छोटे इलाकों में से निकले उन्हीं की तरह का एक छोटा सा आदमी हूँ तो मेरी ज़िंदगी का आगाज़ गवर्नमेंट सेंट्रल मॉडल स्कूल सबनाबाद से हुआ वहाँ पर पहले तालीम हासिल की उसके बाद फिर पंजाब यूनिवर्सिटी साइंस कॉलेज से गवर्नमेंट साइंस कॉलेज से FSC की फिर पहुँच गए पंजाब यूनिवर्सिटी कॉलेज ऑफ फार्मेसी में और वहाँ से फिर MPhil किया किंग एडवर्ड मेडिकल यूनिवर्सिटी से फिर वहाँ दूसरा MPhil भी किया फार्मास्यूटिक्स में यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब से ही और फिर अल्लाह ताला का की तरफ से मुझको मौका मिला अमेरिका जाने का 2016 में और मुझे मालूम हुआ कि वहाँ की दुनिया बहुत मुख्तलिफ है और जो हम यहाँ पर पढ़ते या सोचते हैं वहाँ उस तरह से नहीं पढ़ते और सोचते फिर उन्होंने कुछ कहा कि दो इम्तिहान दे दें तो वो फिर मैंने दे दिए TOEFL और GRE पास हो गया और फिर अप्लाई कर दिया फुल ब्राइट के लिए तो इस तरह से फुल ब्राइट मिल गया तो मेरा अपना ख्याल ये है कि अगर इंसान नियत कर ले जज्बा उसके अंदर हो और उम्मीद का दामन ना छोड़े तो वो कुछ भी कर सकता है और इसी चीज़ की आज पाकिस्तान के अवाम को हमारे नौजवानों को जो बहुत मायूस हैं तालीमी निज़ाम से महसूस होता है कि वो समझते हैं कि यूट्यूब और टिकटॉक और स्नैपचैट देखने से ज़्यादा कामयाबी या तरक्की होती है मेरा ख्याल में हमें उन चीज़ों से निकल कर तालीम की तरफ आना चाहिए तहकीक की तरफ आना चाहिए और ये देखना चाहिए कि तालीम और तहकीक ने तरक्की याफ्ता ममालिक को किस तरह से तरक्की याफ्ता बनाया है
5: बहुत अच्छे सर और सर आप मुझे ये बताएं कि माशाल्लाह अभी आपकी क्वालिफिकेशन सुन के मैं तो काफ़ी इम्प्रेस हुई हूँ तो आपका फर्स्ट टाइम ये आपका साइंस की तरफ रुझान और स्पेशली जैसे आपने दो MPhil का जिक्र किया कि आपने यही फार्मा फील्ड के अंदर किए हुए तो ये फार्मास्यूटिकल साइंसिस के अंदर आपका रुझान कैसे پیدا ہوا اور کس طریقے سے آپ کا مطلب یہ آپ نے کیسے یہ چوز کی؟
6: یہ داستان تقریباً تمام فارماسسٹوں کی ہے. یہاں ہم جب پیدا ہوتے ہیں ہمارا کلچر ایسا ہے کہ دو ہی پروفیشن چونکہ یاد ہیں ہمیں, یا ڈاکٹر بننا ہے یا انجینئر بننا ہے. تو اور ہم بچپن میں سے سنتے آئے کہ بڑے ہو کے کیا بنو گے, ڈاکٹر بنیں گے, کوئی کہے گا میں انجینئر بنوں گا. تو ہم بھی اسی طرح سے ایف ایس سی پری میڈیکل کر لیا. اب ایف ایس سی پری میڈیکل کر لیا تو پھر وہ انٹری ٹیسٹ میں بھی وہ کا ایک ڈنڈا تھا, وہ بھی گزار لیا. تو ایم بی بی ایس میں تو داخلہ ہوا نہیں, وہ اتنے لائق تو تھے نہیں. تو بعد میں پھر دوسرا جو آپشن ملا تو وہ فارمیسی کا تھا. لیکن جب فارمیسی میں پہنچے تو اللہ کی کرنی ہوئی کہ اچھے استاد مل گئے, اور ان استادوں کی وجہ سے, اور پھر دوسرا ایک اور بھی تھا کہ موقع ملا اچھے اسکولوں کے طلبا کو پڑھانے کا, جیسے ایچ ایس این کالج کے طلبا کو پڑھانے کا, شعفات کے طلبا کو پڑھانے کا. تو پتہ چلا کہ وہ لوگ جو پڑھتے ہیں او لیولز اے لیولز اور وہ جس طرح سے کانسیپچل اسٹڈی کرتے ہیں, تو اس سے پھر اپنی کتابیں پڑھنے کا بھی شوق پیدا ہو گیا. جیسے فزیولوجی گائٹن کی پڑھی تو مزہ آیا, بایو کیمسٹری پڑھی ہارپر کی تو مزہ آیا. تو وہ آہستہ آہستہ کیوروسٹی پیدا ہونا شروع ہو گئی, اور پھر تھوڑا سا سوشل بھی تھے اور کتابیں پڑھنے کا شوق بھی تھا, اور دوست بھی ایسے مل گئے جو کتابیں بھی پڑھتے تھے اور کتابوں سے مذاق کرتے تھے. تو جس کی وجہ سے اس طرف جانا شروع ہوا, اور پھر جیسے جیسے ترقی کرتے رہے, مطلب یہ لگتا تھا مجھ کو کہ میں مشکل مشکل جو کانسیپٹس ہیں ان کو آسان کر کے بتا سکتا ہوں. تو دوران طالب علمی ہی پہلے دوسرے تیسرے سال میں ہی تو میں جو پڑھتا تھا وہ اپنے دوستوں کو پڑھا دیتا تھا, ان کو بھی خوشی ہوتی تھی, مجھے بھی خوشی ہوتی تھی. تو پھر میں نے سوچا کہ میں استاد ہی بنوں گا. تو میں پروفیسر بنا یا ٹیچنگ بھی آیا, تو اس کا وہ اس لیے نہیں آیا کہ مجھے ٹیچنگ کرنی تھی, شوق تھا میرا, پیشن تھا کہ اچھا استاد بننا ہے, لوگوں کے اندر ہوپ پیدا کرنی ہے, جو کچھ خود سیکھ رہا ہوں وہ دوسروں کو سکھانا ہے.
5: جی تو ڈاکٹر عمران, ابھی آپ نے فل برائٹ اسکالرشپ کا ذکر کیا. جیسے فل برائٹ اسکالرشپ امریکہ کی ایک بہت فیمس اسکالرشپ بھی ہے, بہت سے ہمارے اسٹوڈنٹس کا خواب بھی ہوگا اس کو ون کرنے کے لیے. تو جب آپ نے یہ اسکالرشپ ون کی تو آپ کا کیا رد عمل تھا, فرسٹ ایکسپریشن, مطلب آپ کیسا فیل کر رہے
6: ہیں؟ ایمانداری کی بات ہے کہ میں اپلیکیشن دے کے تو بھول گیا تھا کہ میں نے اپلیکیشن دی ہوئی ہے. اور پھر ایک دفعہ کال آئی اسلام آباد سے کہ جی آپ شارٹ لسٹ ہو گئے. میں نے کہا اچھی بات ہے. اور پھر دوست کو فون کیا کہ یار اسلام آباد میں انٹرویو ہے, تو چلے گئے. تو میں یہ سمجھتا ہوں کہ اس میں میری محنت سے زیادہ لک اور ماں باپ کی دعائیں زیادہ کام آئیں. ایکسپریشنز یہ تھے کہ میں اچھا لگا, بڑا مطلب خوشی ہوئی کہ چلو اسی بہانے امریکہ دوبارہ مفت تعلیم حاصل کرنے چلے جائیں گے. اب جو عموماً ہمارے طالب علم ہمارے پاس آتے ہیں اور وہ کہتے ہیں کہ جی ہم نے بھی اسکالرشپ لینا ہے, تو میں یہ کہتا ہوں کہ اسکالرشپ لینے کے لیے پہلے اسکالر بنو. تو ہم بغیر اسکالر بنے اسکالرشپ نہیں لے سکتے. تو اسکالر کا تعلق پڑھنے سے ہے. تو ادھر تھے محاورہ بنے سانو پڑھ نہیں پا دیتا ہے. تو پڑھنا جو ہے وہ مشکل لگے گا اور پڑھنا ایک منفی اثر دے گا, تو وہ پھر اس طرح سے ہمارا ذوق نہیں پیدا ہوگا. تو وہ چونکہ پڑھنے لکھنے کا پہلے سے شغف تھا, اور اچھی چیز جو تھی جس کو میں اپنے اب کہتا ہوں بلیسنگ ان ڈسگائز ہے, کہ جب ہم پڑھ رہے تھے تو موبائل فون ہمارے پاس نہیں تھا. تو پھر یا تو ہم کرکٹ کھیل سکتے تھے, یا پھر ہم کمرے میں بیٹھ کے باتیں کر سکتے تھے, یا پھر کوئی علیحدہ بیٹھ کے کتاب پڑھ لیتے تھے. تو یہ چیز ہمارے طلبا کو جو آج کل ہیں ان کو چاہیے ہے کہ وہ کتب بینی کی طرف یا پڑھنے کی طرف اور سمجھنے کی طرف, اور اگر پڑھ نہیں سکتے تو اب سننے کی بھی کافی زیادہ مواقع موجود ہے. جیسے آپ کے پاس 92.6 ایف ایم کے ذریعے سے آپ سن سکتے ہیں, تو آپ اس طرح کے پروگرام سنیں, ایسے لوگوں کو سنیں, تو یقیناً آپ کی سوچ بدل جائے گی.
5: جی ڈاکٹر عمران, ابھی جیسے آپ اپنی اسکالرشپ کے بارے میں بتا رہے تھے, اور اسی کو ہی ہم آگے کنٹینیو کریں گے کہ نیکسٹ آپ کو کن کن ہرڈلز کو فیس کرنا پڑا, کیا چیلنجز تھے جن کو آپ نے فیس کیا. جی سامین, اور اس کے ساتھ ہی ہم ایک شارٹ بریک لیتے ہیں. لیٹس ٹیک اے بریک. آپ سن رہے ہیں FM 92.6 UCP کی دنیا.